0: लौ न सुरु गरौँ न, रात थिपिसक्यो।
1: अनि बाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
2: त्यसो शर्त लगाऊ, आएर जे भन्छौ त्यो
3: मानौ।
4: होइन, हाम्रा पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
1: बाटुलीले एउटा शर्त राखेकी छे।
4: मन्जुर छ मन्जुर छ।
1: पहिला शर्त त सुन।
3: सुनिदिउँ न त सुनिदिउँ।
1: यदि बाटुली हारे पूर्णेको स्वास्नी बन्न तयार छे, तर पूर्णे हार्यो भने यदि पूर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ।
3: क्यार्ने हो के त विचार?
4: कस्तो लाग्यो शर्त?
5: रसिलो
4: ल, सुरु गरौँ
3: ल, अलिक खिपेर दे त
4: ल, रङ्गा दिउँ।

0: भाई गाउने
1: हाल्यो है हाल्यो हाल्यो
2: के भयो के भयो गाउ के
0: हाल्यो
1: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन